0: خاتوں میں اقتصادی ترقی، سپلائی چینز، مصنوعی ذہانت، سرمایہ کاری میں اشتراک اور عالمی سلامتی سے متعلق مختلف چیلنجوں پر تبادلہ خیال متوقع ہے۔ صدر ٹرمپ بدھ کے روز وزیر اعظم مودی کے ساتھ ایک دو طرفہ میٹنگ کریں گے، جس کے بعد وہ ایک زہرانے میں شرکت کریں گے۔ اس زہرانے میں G7 ملکوں کے رہنما، شراکت دار اور ٹیکنالوجی ایگزیکٹوز بھی شریک ہوں گے۔ خلائی تحقیق کے بھارتی ادارے اسرو کے چیئر پرسن وی نارائنن نے کہا ہے کہ انہوں نے ایک ایسے جدید مصنوعی ہیٹنگ نظام کو تیار کرنے کے لیے ایٹمی توانائی کے محکمے کے ساتھ اشتراک کیا ہے، جو چاند کی سطح پر اترنے والے خلائی جہاز کو چاند کے بے حد ٹھنڈے موسم سے محفوظ رکھ سکے۔ بنگلورو میں CSIR رائز کانکلیو سے خطاب کرتے ہوئے اسرو کے سربراہ نے بتایا کہ شمسی توانائی والے چندریان 3 مشن کا خلائی جہاز وکرم چاند پر محض 14 دن ہی کام کر پایا۔ اسرو اب ایٹمی توانائی کے محکمے کے ساتھ ایک ایسے خلائی جہاز کو تیار کرنے کے لیے کام کرے گا، جو 200 دن تک چاند کی سطح پر کام کر سکے گا۔ پچھلے 12 برسوں کے دوران وزیر اعظم نریندر مودی کی دور اندیش قیادت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے اصولوں کے تحت بھارت میں ایک نمایاں تبدیلی آئی ہے۔ اس عرصے کے دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں با اختیار بنانے کے لیے کئی اہم اقدامات کیے ہیں۔ آکاشوانی نیوز آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے، وکاس کے، جن کلیان کے پیش کر رہا ہے۔ آج ہم ان اقدامات پر توجہ مرکوز کر رہے ہیں جو مودی سرکار نے شہریوں کی زندگی کو آسان بنانے کے لیے کیے ہیں۔
1: اصلاحات کے 12 سال، اعتماد کے 12 سال بن چکے ہیں۔ چاہے وہ GST ہو، فیس لیس ٹیکس کا نظام ہو یا ڈیجیٹل انڈیا، ہر پہر نے شہریوں کو یہ احساس دلایا ہے کہ وہ ملک کی تعمیر میں شریک ہیں۔ مرکزی بجٹ 2025-26 میں آمدنی ٹیکس سلیبس اور ٹیکس کی شرحوں میں جامع تبدیلیاں کی گئی ہیں تاکہ تمام ٹیکس دہندگان کو فائدہ پہنچ سکے۔ نئے ٹیکس نظام کے تحت سالانہ 12 لاکھ روپے تک کی آمدنی پر کوئی انکم ٹیکس واجب الادا نہیں ہے۔ 88% ٹیکس دہندگان کو آمدنی 12 لاکھ روپے تک ہے اور وہ براہ راست فوائد حاصل کر رہے ہیں۔ انکم ٹیکس ریٹرن فائل کرنے والوں کی تعداد مالی سال 2022 میں 6.90 کروڑ سے بڑھ کر مالی سال 2025 میں 9.20 کروڑ ہو گئی ہے۔ اگلے سلسلے کے GST نظام نے ٹیکس کے عمل کو مزید آسان بنا دیا ہے اور شہریوں کے رہن سہن کو سہل بنایا ہے۔ ٹیکس کا ڈھانچہ اب بنیادی طور پر 5% اور 18% کے سلیبس پر مشتمل ہے، جس کے نتیجے میں ٹیکس دہندگان کی تعداد میں نمایاں اضافہ ہوا ہے۔ اس سال اپریل میں GST کی وصولی 2.42 لاکھ کروڑ روپے تک پہنچ گئی، جو اب تک کی اعلیٰ ترین سطح ہے۔ آکاشوانی نیوز سے گفتگو کرتے ہوئے فلم پروڈیوسر اور ڈسٹریبیوٹرز سمیر دکشت نے کہا کہ GST اصلاحات ملک کے سب سے اہم پالیسی فیصلوں میں سے ایک ہے۔ نریندر مودی حکومت نے ڈیجیٹل ٹیکنالوجی کو اپنایا ہے اور اس ٹیکنالوجی کو سیاست اور پالیسی سازی دونوں شعبوں میں مؤثر طریقے سے استعمال کیا ہے۔ 5G خدمات صرف 22 مہینے میں ملک کے 99.6% اضلاع تک پہنچ چکی ہیں۔ انٹرنیٹ ڈیٹا کی قیمت میں 97.07% کمی آئی ہے، جس سے انٹرنیٹ زیادہ سستا اور قابل رسائی ہو گیا ہے۔ سپرنا سائکیا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ بھارتی محکمہ موسمیات نے آج شمال مشرقی بھارت کے مختلف علاقوں انڈمان و نکوبار جزائر، کیرلا، ماہے، اوڈیشا، تمل ناڈو، پدوچیری اور کرائیکل میں موسلادھار بارش کی پیش گوئی کی ہے۔ محکمہ موسمیات کے مطابق آئندہ 2 سے 3 دنوں کے دوران جنوب مغربی مانسون کے کرناٹک، تلنگانہ، آندھرا پردیش، اوڈیشا کے مزید کچھ علاقوں اور جنوبی چھتیس گڑھ کے بعض حصوں میں پہنچنے کے لیے حالات سازگار ہیں۔ مواصلات کے مرکزی وزیر جیوتیرادتیہ سندھیا نے ہماچل پردیش میں محکمہ ڈاک کی جانب سے ڈرون پر مبنی میل ٹرانسمیشن خدمات کے آغاز کا اعلان کیا ہے۔ मज़कूरा खिदमात मंडी के सदर पोस्ट दफ्तर और रिहारधर शाख के पोस्ट दफ्तर के बीच शुरू की गई हैं। इस पहल का आगाज मरकजी वजीर के ग्रामीण डाक सेवकों और डाक असिस्टेंटों के साथ तबादला ख्याल के दौरान मौसूल हुए फीडबैक के तनाजुर में किया गया है। इस मीटिंग के दौरान दूरदराज के इलाकों में ज्यादा तेज और मुअस्सर कनेक्टिविटी की जरूरत को उजागर किया गया था। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के साथ जंग खत्म करने के लिए आज एक मुआहदे पर दस्तखत किए जाएंगे और इसके फौरन बाद अहम गुजरगाह आबनाए हुरमुस को तमाम ममालिक के लिए खोल दिया जाएगा। उन्होंने ये ऐलान एक सोशल मीडिया पोस्ट में किया है। इसके साथ ही ट्रंप ने खबरदार किया कि अगर ये मुआहदा तवक्कोआत के मुताबिक पायाए तकमील तक ना पहुंच सका तो मजीद हमलों का ऑप्शन भी मौजूद है। उन्होंने कहा कि तवक्को है कि ये अमल कामयाब होगा, लेकिन अगर ऐसा ना हो सका तो उनके पास आखिरी मुतबादिल भी मौजूद है। अमरीकी सदर ने मुजव्वजा मुआहदे का मुवाजना साल 2015 के जॉइंट कॉम्प्रिहेंसिव प्लान ऑफ एक्शन से भी किया। ईरानी हुकाम ने ईरान के मरहूम रहबरे आला आयतुल्ला अली खामिनेई की आखिरी रसूमात के शेड्यूल का ऐलान किया है। ईरान की न्यूज़ एजेंसी के मुताबिक आयतुल्ला अली खामिनेई की आखिरी रसूमात की तकरीब तेहरान में इमाम खुमैनी इबादतगाह के मकाम पर 4 और 5 जुलाई को मुनक़िद की जाएगी। सेहत और ख़ानदानी बहबूद के वजीर मुमलिकत प्रताप राव जाधव ने आज खून अतिया करने वालों के आलमी दिन के मौके पर मुल्क के लोगों से अपील की है कि वो रजाकाराना तौर पर खून अतिया करें। एक सोशल मीडिया पोस्ट में जनाब जाधव ने कहा कि अतिया किए जाने वाले खून के हर कतरे में किसी ज़रूरतमंद को सेहतयाब करने और एक ख़ानदान की खुशियों को वापस लाने की ताकत होती है। उन्होंने लोगों से अपील की कि वो आगे आएं, जिम्मेदाराना तौर पर खून अतिया करें और कीमती जानों को बचाने में अपना रोल अदा करें। मर्दों के क्रिकेट में कल रात हिमाचल प्रदेश के धर्मशाला में 3 एक रोज़ा बैन अल-अक़वामी मैचों की सीरीज के बारिश से मुतासिरा पहले मैच में भारत ने अफगानिस्तान को 7 विकेट से हराया। जीत के लिए 195 रन के निशाने का पीछा करते हुए भारत ने 22 ओवर्स 5 गेंदों में जीत हासिल कर ली। कप्तान शुभमन गिल ने 66 गेंदों में नॉट आउट 84 रन बनाए। शुभमन गिल को मैच का बेहतरीन खिलाड़ी करार दिया गया। भारत और अफगानिस्तान के दरमियान दूसरा मैच लखनऊ के भारत रत्न श्री अटल बिहारी वाजपेयी इकाना क्रिकेट स्टेडियम में 17 जून को खेला जाएगा। ख्वातीन के आईसीसी टी20 वर्ल्ड कप में आज बर्मिंघम में एजबेस्टन के मकाम पर ग्रुप ए के मुकाबले में भारत रिवायती हरीफ पाकिस्तान के खिलाफ अपनी मुहिम का आगाज करेगा। ये मैच भारतीय वक्त के मुताबिक शाम 7 बजे शुरू होगा। ये थी खबरें, अब अखबारात के आईने के साथ हैं हबीबुर रहमान।
2: शुक्रिया नितिका। कौमी राजधानी दिल्ली से शाये होने वाले बेशतर उर्दू अखबारों ने वजीर आजम नरेंद्र मोदी के फ्रांस और स्लोवाकिया के 6 रोजा दौरे से मुतालिक खबर को अहमियत के साथ शाये किया है। रोजनामा इनकलाब की सुर्खी है, G7 ममालिक के साथ भारत के ताल्लुकात को मिलेगी नई कुव्वत। तजारत, टेक्नोलॉजी, इख्तरा और आलमी उमूर समेत मुख्तलिफ मौजूआत पर तबादले ख्याल का इम्कान। फौज के नायब सरबराह लेफ्टिनेंट जनरल धीरज सेठ को अगला आर्मी चीफ मुकर्रर किए जाने की खबर को सभी अखबारों ने अहमियत के साथ सफ़े अव्वल पर जगह दी है। रोजनामा इनकलाब ने वजीर दिफा राजनाथ सिंह के बयान को नुमाया तौर पर शाये किया है। अखबार लिखता है, मुस्तकबिल के दिफाई चैलेंजेस से निमटने के लिए तीनों अफवाज के दरमियान बेहतर तालमेल ज़रूरी। G7 इजलास के मौके पर अमरीका और ईरान के दरमियान अमन मुआहदे पर दस्तखत का इम्कान। मुआहदा होने की सूरत में दस्तखत डिजिटल तौर पर होंगे।
0: और अब आखिर में खास खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी आज नीस में फ्रांस के सदर इमैनुअल मैखों के साथ बातचीत करेंगे। दोनों रहनुमा मुश्तरका तौर पर भारत इनोवेट्स तकरीब का इफ्तिताह करेंगे। इसरो के चेयरपर्सन वी नारायणन ने कहा है कि खलाई तहकीक का भारतीय इदारा इसरो चांद पर उतरने वाला ऐसा खलाई जहाज तैयार कर रहा है जो 200 दिन तक काम कर सकेगा। भारतीय महकमा मौसमियात के मुताबिक आइंदा 2 से 3 दिनों में जनूब मगरबी मानसून के कर्नाटक, तेलंगाना, आंध्र प्रदेश, ओडिशा और छत्तीसगढ़ के जनूबी इलाकों तक पहुंचने के लिए हालात साजगार हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि ईरान के साथ जंग खत्म करने का मुआहिदा आज तय पा जाएगा और इसके फौरन बाद सभी के लिए आबनाए हुरमुस को खोल दिया जाएगा। और धर्मशाला में बारिश से मुतासिरा पहले एक रोजा बैन अल-अक़वामी मैच में भारत ने अफगानिस्तान को हरा दिया। इसके साथ ही ये खबरनामा खत्म हुआ।
3: 101 मेगाहर्ट्ज की फ्रिक्वेंसी पर एफएम आकाशवाणी के साथ हैं आप और स्टूडियो की घड़ी में 8:45 हुए हैं। आइए सुनते हैं फिल्मी गीत। प्रोग्राम की शुरुआत करते हैं अनवर सागर के लिखे गीत के साथ, कविता कृष्णमूर्ति, कुमार सानू, अलका याग्निक और साथियों की आवाज़ों में। फिल्म का नाम है सलामी।